0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर वन।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम सामीन कराम, मैं हूं आपकी होस्ट तहसीन रियाज। आई एम वर्किंग एज द प्रिंसिपल लेक्चरर इन फैकल्टी ऑफ फार्मास्यूटिकल साइंसेज, यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब। और आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। और आज का हमारा मौजू नहायत अहम है, पाकिस्तान में दवा साजी की सनत और क्वालिटी कंट्रोल का बढ़ता हुआ रुझान। हमारे साथ आज मौजूद हैं डॉक्टर हसन अहमद, जो कि 2016 से यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब में एज असिस्टेंट प्रोफेसर अपनी खिदमात सर अंजाम दे रहे हैं। वो PhD डॉक्टर भी हैं और उन्होंने HEC और इंटरनेशनल जर्नल्स के अंदर मल्टीपल जो अपने आर्टिकल्स पब्लिश करवा चुके हैं, और वो फार्मा इंडस्ट्री का भी अमली तजर्बा भी रखते हैं और अपनी एकेडेमिया में भी बहुत बड़ा नाम है। जी डॉक्टर हसन, अस्सलाम वालेकुम।
3: जी मैडम, बहुत शुक्रिया। सबसे पहले आपने मेरा तारुफ बड़े अच्छे से करवाया और इस प्रोग्राम में आपका मदद करने का भी शुक्रिया। ये मेरे लिए काफ़ी ज़्यादा खुशी की बात है कि मैं यहाँ इस टाइम मौजूद हूँ।
2: जी डॉक्टर साहब, तो सबसे पहले आप हमारे सामीन को बताएं कि आपने फार्मास्यूटिक्स के मैदान में कैसे कदम रखा, स्टार्ट आपका कैसे था?
3: मैडम, मेरी दिलचस्पी हमेशा से ये रही है कि दवा कैसे बनाई जाती है और इसकी तासीर जो है वो बेहतर कैसे की जा सकती है। फार्मेसी की तालीम हासिल करने के बाद मैंने फार्मास्यूटिक्स में PhD की, और पिछले कोई 10-15 साल में जितना मेरा एक्सपीरियंस है, मैंने पाकिस्तान में इस शोबे को बहुत तेज़ी से तरक्की करते हुए देखा है। ख़ास तौर पर आजकल लोकल मैन्युफैक्चरिंग, एक्सपोर्ट और रेगुलेटरी कंट्रोल के हवाले से बहुत ज़्यादा काम हो रहा है और हमारी गवर्नमेंट भी इस पर काफ़ी ज़्यादा जोर दे रही है।
2: जी बिल्कुल सही आप कह रहे हैं कि आजकल पाकिस्तान के अंदर ये बड़ा उभरता हुआ जो शोबा, ये कंसिडर किया जा रहा है। और आप कैसे कह सकते हैं कि पाकिस्तान में दवासाजी की सनत को उभरता हुआ शोबा हम क्यों कहते हैं और क्यों कहा जा रहा है आजकल?
3: देखिए, इसकी कई वजूहात हैं। सबसे अहम वजह जो ये है कि हमारे मुल्क में आबादी में बहुत तेज़ी से इजाफा हो रहा है, उसी लिहाज से हमारी बीमारियों की शरह भी बढ़ रही है, और हुकूमत जो है वो लोकल प्रोडक्शन को भी काफ़ी ज़्यादा फ़रोग दे रही है ताकि हमारा जो इनसार बैरूनी दरामदाद पे है वो कम से कम हो सके और बैरूनी कर्ज़ों को भी कम किया जा सके। मज़ीद ये कि अगर हम लोकल प्रोडक्शन की बात करें तो उसमें भी फिर हमें गवर्नमेंट इस बात पे जोर दे रही है कि आलमी मियार के मुताबिक क्वालिटी कंट्रोल और रेगुलेशंस जो हैं उनको हम अडॉप्ट करें, उनको अपनाएं, ताकि हमारी क्वालिटी दवाइयों की बेहतर हो सके।
2: जी डॉक्टर हसन, आप हमारे सामीन को बताएंगे कि ये क्वालिटी कंट्रोल का मतलब क्या है और ये दवा साजी में इसका क्या रोल है, ये क्यों अहम है और हम ये क्यों करवा रहे होते हैं?
3: ये क्वालिटी कंट्रोल का बेसिक मतलब तो ये है कि आपने दवा जब बनाई है तो उसके मियार को आपने अपने मुताबिक जांचना है कि वो महफूज भी है, मौसर भी है और यकसा भी हैं। यानी हर गोली आप जो खाते हैं उसके अंदर एक जितनी अमाउंट स्पेसिफाइड हो ड्रग की वो मौजूद हो, ठीक है, दवाई की मौजूद होनी चाहिए ताकि उसका असर बेहतर हो सके। ऐसा ना हो कि किसी दवाई में, किसी गोली में ज़्यादा दवाई जा रही है, किसी गोली में कम जा रही है, तो उससे बहुत सारे मसाइल जो हैं वो हो सकते हैं। दवा तैयार होने से लेकर मार्केट में आने तक हर मरहले पर टेस्टिंग की जाती है हमारे पास ना, और ये रिक्वायरमेंट है जो हमारी रेगुलेटरी बॉडीज़ हैं जैसे ड्रैप है, FDA है, WHO है, क्योंकि ये इंसानों की सेहत का मामला है और इसमें कोई भी कमी जो है वो बर्दाश्त नहीं की जा सकती।
2: जी तो आप क्या डॉक्टर हसन, आप हमें बता सकते हैं कि क्वालिटी कंट्रोल के बगैर क्या हमें खतरात हो सकते हैं, और ये इसकी थोड़ी सी और इम्पोर्टेंस के हवाले से कि अगर हम ये नहीं करवाते, या जैसे आपने अभी बात की कि लोकल कंपनीज जो पाकिस्तान में काम कर रही हैं वो किस स्टैंडर्ड तक इनको फॉलो कर रहे होते हैं, कोई गाइडलाइंस ऐसी हैं, कोई एजेंसियाँ ऐसी बैठी हुई हैं ऊपर जो इनको रेगुलेशन को मेक श्योर कर रही हैं, तो इसके बारे में थोड़ा सा आप रोशनी डालें कि क्वालिटी कंट्रोल के بغیر کیا خطرات ہو سکتے ہیں؟
3: دیکھیں اگر ہم نے نہیں جانچا کسی دوائی کو اپنے معیار کے مطابق، ہر دوائی کی یا ہر جو آپ کی اس کو ہم کہتے ہیں ڈوزیج یونٹ کی آپ نے نہیں ٹیسٹ کیا پراپرلی، تو اس میں کیا ہوگا، اس میں یہ ہوگا کہ دوا کی جو مقدار ہے وہ کسی گولی میں زیادہ چلی جائے گی، کسی میں کم ہوگی، تو آلودگی آ سکتی ہے، کوئی ڈسٹ پارٹیکلز ہیں، کوئی انسیکٹ ہے وہ مکس ہو سکتے ہیں، اور یا اس کے علاوہ آپ نے کوئی اسٹوریج نہیں پراپر کی، اس کا پیکیجنگ پراپر نہیں ہے، کوئی لیکیج ہے کہیں پہ، تو اس سے کیا ہوگا، اس سے کنٹیمینیشن ہو جائے گی، اس کی آلودہ ہو جائے گی وہ دوائی، تو اس سے پھر آپ کی مریض کی صحت کے لیے خطرناک ہو سکتا ہے، یہ مریض جو ہے وہ پھر اس کو ڈیتھ بھی ہو سکتی ہے، بہت سارے مسئلے مسائل ہو سکتے ہیں، اس لیے جو ڈریپ ہے ہمارا، ڈرگ ریگولیٹری اتھارٹی آف پاکستان، یا جو انٹرنیشنل لیول پہ اگر ہم دیکھیں تو WHO ہے اور FDA ہے، USFDA فوڈ اینڈ ڈرگ ایڈمنسٹریشن، یہ ادارے ہیں، یہ قوانین دیتے ہیں، ریگولیشنز دیتے ہیں بیسیکلی، جس میں ہم اپنے جو لوکلی مینوفیکچر کر رہے ہیں ان کو ان کے قوانین کے مطابق ہم ریگولیٹ کرتے ہیں، ان جیسی بناتے ہیں، ان کے اسٹینڈرڈس پورا اترتے ہیں، اور پھر ہم کہتے ہیں کہ ہماری جو دوائی ہے وہ اپ ٹو دا مارک ہے، یا ہماری کوالٹی جو ہے وہ دوا کی بہتر ہے۔
2: تو تھوڑا سا آپ اس میں جو ہماری کوالٹی کنٹرول لیبورٹریز ہیں اس کے حوالے سے تھوڑا سا ایمفیسائز کریں کہ کون کون سے ایسے ٹیسٹ ہیں جو ہم یہاں پہ پرفارم کر رہے ہوتے ہیں، یہ جیسے آپ نے بتایا کہ ڈفرینٹ میڈیسنس کو ان کو ٹیسٹ کرنے کے لیے، ان کی مینوفیکچرنگ سے لے کے اور فنش گڈ پروڈکٹس تک، تو اس کے حوالے سے تھوڑا سا آپ اس کو ایمفیسائز کریں کہ کوالٹی کنٹرول لیبورٹریز میں ہوتا کیا ہے، کون سے ٹیسٹ ہیں، کیسے ہم ٹیسٹ پرفارم کرتے ہیں، کس طرح ہمیں پتا چلتا ہے ڈرگس کی کوالٹی کا؟
3: دیکھیں ہم فارماسیوٹیکل انڈسٹری کو دیکھیں نا، تو اس کے دو حصوں میں ہم اسے ڈیوائڈ کر سکتے ہیں، ایک وہ والا حصہ جہاں پہ دوائیاں بن رہی ہیں، ان ادر ورڈز جہاں مینوفیکچرنگ ہو رہی ہے، اور ساتھ میں ایک پیرلل میں ایک اور چیز چل رہی ہوتی ہے ہماری، جس کو ہم QC ٹیسٹنگ کہتے ہیں، ٹھیک ہے، کوالٹی کنٹرول ٹیسٹنگ ہو رہی ہوتی ہے۔ اب QC لیب کے اندر ہمارے پاس فارمیسی میں جدید انسٹرومنٹس ہوتے ہیں، جدید مشینیں ہوتی ہیں، جیسے HPLC ہوتا ہے ایک، اسی طرح UV اسپیکٹرو فوٹو میٹر ہوتا ہے، ڈرگ ڈیزولوشن اپریٹس ہوتا ہے، مطلب یہ ڈفرینٹ مشینیں ہیں جو کہ بیسیکلی ڈفرینٹ دوائیوں کو ٹیسٹ کریں گی، فار ایگزامپل گولیاں بنا رہے ہیں آپ تو ان کے لیے ڈفرینٹ ٹیسٹس ہیں، اسی طرح سیرپس ہیں، سیرپس کے لیے کچھ مختلف ٹیسٹس ہیں، تو اس میں ہر بیچ کا سیمپل لیا جاتا ہے جو بن رہا ہے، اور سیمپل کو پھر اس پرٹیکولر انسٹرومنٹ پہ چلا کے دیکھا جاتا ہے، اس میں انسٹرومنٹ کی پھر کوالیفیکیشن اور ویلیڈیشن بھی بڑی امپورٹنٹ ہے کہ آپ کا انسٹرومنٹ ٹھیک کام کر رہا ہو، تو اس کے لیے علیحدہ سے پروٹوکولز ہیں ہمارے پاس کہ کس طرح سے ہم اس کو ٹیسٹ کرتے ہیں، جب وہ ایک اس مینوفیکچرنگ کے بعد ان ٹیسٹس میں سے گزر جاتی ہے، اور ہم پھر دیکھتے ہیں کہ ہماری ڈفرینٹ آفیشیل، ہمارے پاس مونوگرافس ہیں، جیسے فارماکوپیاز ہیں جسے ہم کہتے ہیں، برٹش فارماکوپیا ہو گیا، یونائٹیڈ اسٹیٹس فارماکوپیا ہو گیا، ان کے اندر ایک اسٹینڈرڈ ویلیوز دی ہوئی ہیں بہت سارے ٹیسٹس کی، تو ہم دیکھتے ہیں کہ ہماری جو ٹیسٹ ہم نے پرفارم کیا اس کی ویلیوز اس کے ساتھ میچ کر رہی ہیں یا نہیں، تو اگر وہ میچ کر رہی ہوں تو اس کا مطلب یہ ہے کہ آپ کا جو پروڈکٹ ہے وہ اپ ٹو دا مارک بن چکا ہے۔ اسی طرح سے اسے مختلف ٹیسٹ میں سے گزارا جاتا ہے، پھر جیسے دوا کی مقدار ہم ڈٹرمن کرتے ہیں، pH ڈٹرمن کرتے ہیں، کتنی دیر سے وہ ڈیزالو ہوتی ہے، کتنی جلدی وہ ڈیزالو ہوتی ہے، اس کی پیوریٹی چیک کرتے ہیں، اس کی ہم کوئی پائروجن ٹیسٹ یا کوئی جراثیم تو نہیں چلا گیا اس کے اندر، یہ والے ڈفرینٹ ٹیسٹس وغیرہ پھر ہم اس کے پرفارم کرتے ہیں۔
2: جی ڈاکٹر صاحب، تھینک یو ویری مچ، آپ نے ماشاءاللہ کافی ڈیٹیل میں اور کافی ٹیکنیکل چیزیں بھی بتائی ہمارے سامعین کو، تو ابھی اس کے ساتھ ہی ہم ایک شارٹ سی بریک لیتے ہیں، ایک میوزیکل بریک، تاکہ ہمارے سامعین تھوڑا فریش بھی ہو جائیں اور وہ سنتے رہیں FM 92.6 UCP کی دنیا، اور اس کے واپس شارٹ بریک کے بعد ہم آ کے یہیں سے اپنی جو ڈسکشن کو کنٹینیو کریں گے۔